0: नमस्ते सबैजनालाई. यो कार्यक्रम नेपाली आवाज. नेपाली आवाजमा तपाईँहरू सबैजनालाई स्वागत छ. हामी छौँ अहिले क्याथरिनको सेकेन्ड स्ट्रिटमा, र सेकेन्ड स्ट्रिटमा तपाईँहरूसँग प्रत्यक्ष प्रसारणमा जोडिरहँदा आज हामी क्याथरिनमा एफएममा तिनजना उपस्थित छौँ, र हामी भर्खरै स्टेसन आएर सेटअप गर्दैछौँ, तयारी गर्दैछौँ. तपाईँहरूको तिज कस्तो रह्यो, अनि तपाईँहरूको आजको बुधबार कस्तो हुँदैछ, र गत हप्ता कस्तो रह्यो, यी सबै कुराको जानकारी तपाईँहरूलाई हाम्रो पनि छ, तपाईँहरूलाई जानकारी गराउँला. तपाईँहरूको केही छ भने कृपया हामीसँग इन्टरेक्सन गर्नुहोस्, रमाइलो हुन्छ. अब भने म कार्यक्रममा स्वागत गर्न चाहन्छु हाम्रो प्रिय बुवा उपस्थित हुनुहुन्छ, सिद्धिराम श्रेष्ठजी. तपाईँलाई कार्यक्रममा स्वागत छ.
1: धन्यवाद.
0: अनि हाम्रो हितेश भाइ पनि कार्यक्रममा चाहिँ साथ दिन आउनुभएको छ, मेरो सहकर्मी साथी. तर आज उहाँलाई चाहिँ रुवाले अलिकति ग्रस्त बनाएको हुनाले उहाँ चाहिँ माइकमा उपलब्ध हुनुहुन्न. हाउएभर, अब कार्यक्रम चलिरहँदा बिचमा त उहाँको अलिकति गला ठिक भयो भने जोडिन सक्नुहुन्छ. एनिवे, कुराकानीलाई हामी अगाडि बढाउनेछौँ, तर भने अहिले तपाईँहरूलाई अहिले स्टिल पनि तिज बाँकी छ भने जस्तो लाग्छ मलाई. त्यही भएर तपाईँहरूलाई अब तपाईँहरूलाई चाहिँ यो दसैँ पनि आउन थाल्यो कि क्या होइन, के हो अझै टाढा छ, तर केही छैन. म एउटा हजुरहरूलाई मनपर्ने गीत लगाउँछु, तिम्रो नै माया लाग्छ नि सानो.

0: Your eyes are incredible.
1: अब के छ भन्दाखेरि चाहिँ अब यो यो यसलाई स्टप गरौँ अनि हामी कुराकानीमा अगाडि बढौँ र हामीसँग अहिले अर्को एउटा मेम्बर पनि थपिसक्नु भयो एफएममा तपाईँलाई स्वागत छ हाम्रो सेकीजीलाई
2: साङ्की बोला नमस्ते सम्पूर्ण श्रोताहरूलाई नमस्ते धन्यवाद दाजु
1: धन्यवाद अनि आजको दिन तपाईँको कस्तो रह्यो
2: आजको दिन राम्रै भयो आफ्नो काममा गएर आएँ अनि आफ्नो म चाहिँ प्रायः जसो आफ्नो समय मिलाएर एक घन्टा आधी घन्टा जस्तो दौडिन्छु अब जिमको टाइम पनि छ जिम यताउति त्यो
1: सबै गर्दा तपाईँ चाहिँ व्यस्तै नै हुनुभयो
2: आजको दिन त्यस्तै नै बित्यो दाजु
1: थ्याङ्क यू सो मच फर कमिङ अनि तपाईँको त्यस्तो व्यस्तताको कारणले पनि तपाईँ आउनुभयो त्यसको लागि धेरै धेरै धन्यवाद र यसै गरी अब भने हामी कुराकानीलाई अगाडि बढाउँ र चाडपर्वकै बेला छ र अहिले अब हाम्रो चाहिँ सिनियर व्यक्तित्व याफेममा उपस्थित हुनुहुन्छ सिद्धिनारायणजीले भन्न चाहनुहुन्छ के छ अहिले फेस्टिभल के छ छोट गरीमा जानकारी गराइदिनुहोस् के छ
3: र दिन चाहिँ चौथी परेको थियो
1: हजुर
3: चौथी
1: हजुर
3: र हिजोको दिनमा चाहिँ एउटा चाहिँ के काठमाडौँमा चाहिँ के छ भनेदेखि यो चन्द्रमा पूजा गर्छन् कि चन्द्रमालाई पूजा गरे चाहिँ चोर दोष लाग्दैन भन्ने खालको चोर पूजा पनि हाम्रो पूजा गर्छौँ हाम्रो कल्चरमा कस्तो चोरलाई पूजा गर्नुपर्छ दिउँसो चाहिँ गणेश पूजा गर्छौँ र चन्द्रमालाई पूजा गर्छौँ र गणेश र चाहिँ चन्द्रमा बिचमा चाहिँ ऊ झगडा भएको बेला स्थितिमा चाहिँ श्राप दिएको हुन्छ कि चन्द्रमालाई त्यो चन्द्रमा घट्ने ओर्ने भन्छ हुन्छ भन्छ नि त्यो रूपमा र चन्द्रमा चाहिँ पूजा गरिसकेपछि अनि चन्द्रमा हेर्नु हुँदैन घर जान्छन् हिजो चाहिँ यसो अर्को चाहिँ के इन्ट्रेस्टिङ छ भने अस्ति भर्खरै छ नि यो लिङ्गो छ लिङ्गो लिङ्गोको लागि चाहिँ यो नालाको जङ्गलबाट सिधा चाहिँ एउटा रुख त्यो रुख चाहिँ ल्याउँछन् कि रुख ल्याउने कस्तो भने हनुमान ढोकाबाट चाहिँ एउटा बोका खान्छ कि गुठी मान्छेहरू जान्छन् पूजा गर्छन् त्यो रुख त्यो बोकाले जसलाई जुन रुखले हान्छ नि त्यो रुख काट्नुपर्छ संयोग यस्तो हुन्छ कि सधैँ यस्तो छ कि अल्को 32 हात लामो चाहिँ अल्को चाहिँ त्यस्तो त्यो सल्लाहको चाहिँ रुखमा गएर ठोकिन्थ्यो त्यो अनि ती ठोके जहाँ ठोकिन्छ ती काट्छन् रुख बोकालाई काट्छन् पूजा गर्छन् गर्छन् अनि त्यो रुख काटेर ल्याउँछन् र सायद आज चाहिँ हिजो चाहिँ उहाँ त्यो भोटाइटी छ नि ठ्याक्क भोटाइटीमा पुग्यो होला होइन तानेर ल्याउँछन् र लिङ्गोट गाड्छन् लिङ्गोट गाड्नु भनेको एकदम विजय उत्सव हो कि वास्तवमा त्यो लिङ्गोट गाड्नु चाहिँ विजय उत्सव मनाएको हो होइन गाड्छन् र लिङ्गो ढाल्छन् पनि त्यसो हुन्छ होइन इन्द्र जात्राकोमा अब इन्द्रको चाहिँ त्यहाँ चाहिँ मूर्ति चाहिँ इन्द्र जात्राकोमा अब इन्द्रको चाहिँ त्यहाँ चाहिँ मूर्ति चाहिँ त्यो

0: आमा आएपछि आमासँग बार्गेनिङ हुन्छ अनि हुस्सु होइन धान पाक्नलाई चाहिँ हुस्सु त्यो त्यो दुध हुन्छ नि दुधलाई चाहिँ बोली पार्नु पऱ्यो नि हुस्सु दिने अनि पितृहरूलाई भेट गराइदिने त्यस्तो चाहिँ बाचा वचन गराएर अनि बल्ल र अनि अझ त्यो पितृको उसमा दिन नथ्यो त्यो डिङ्गो ढाडी पछि पछि अवस्थामा त त्यो इन्द्रजात्राको उसमा त मान्छेहरू चाहिँ त्यो इन्द्र दहमा जान्छ नहुने त्यस्तो पनि स्थिति छ त्यस्तो भनेपछि आजको चाहिँ भनौँ न आज त ऋषि तर्पणी ऋषि पञ्चमी हो आज महिलाहरूले त्यो काठमाडौँमा चाहिँ हाम्रो टेकुमा यात्रा कार्य नजिकै ऋषिहरूको चाहिँ मन्दिर छ मन्दिर भनेर खुल्ला छ ढुङ्गै ढुङ्गा छ सानो छ यस्तो छ त्यस्तो झगी झगाउ त्यस्तो छैन त्यहाँ चाहिँ हजारौँ हजार महिलाहरू चाहिँ जान्छन् फेरि त्यो पानीसम्म नखाइकन त्यस्तो व्रत बस्ने चरण छ
1: पक्कै पनि त्यो पनि एउटा विकृति जस्तो मलाई लाग्छ र अहिले पनि नेपालमा आज पञ्चमी दिन रहेको छ भने भदौ 31 गते रहेको छ बुधबार 2083 साल रहेको छ सेप्टेम्बर 16, 2026 अब यो के छ भन्दा हाम्रो तपाईँहरूसँग पनि राय लिन चाहे जस्तै हिज सेङ्जा जिल्लामा एउटा घटना घट्यो जस्तै यो पञ्चमीमा जुन महिलाहरू जानुहुन्छ अनि पूजा यो खोलामा गएर एकदम नुहाउने यस्तो हुन्छ नि त्यसमा चाहिँ ढुङ्गामा बस्ने क्रममा चाहिँ उहाँहरू चाहिँ एकजना लड्नु भयो अनि लडेर चाहिँ उहाँलाई खोलाले बगायो आँधी खोलाले बगायो अब भनेपछि त्यहाँ फेरि पुरुषहरू केही थिएन कसैले पनि स्विमिङ नजानेको अनि उहाँ सिम्पली यसरी ढल्नुभयो र सिम्पली त्यो पानीले बगायो अनि एक घन्टाभित्र सबै पुलिस सुलिस गएर चाहिँ होइन खबर गर्दाखेरि अलिकति 5-10 किलोमिटर तलै र 15 किलोमिटरै तर अब मरेको अवस्थामा भेटियो भनेपछि यसमा पनि एकदमै केयरफुल हुनुपर्ने अवस्था देखियो अनि उहाँले भन्दै हुनुहुन्थ्यो फेरि उपास्दाखेरि कतिजना ढले भनेर भन्दै हुनुहुन्छ तपाईँको के छ यसमा राय
2: त्यो अब आफ्नो चलन हुन्छ अब आफ्नो रीतिरिवाज हो तर मैले मेरो बुझाइअनुसार चाहिँ आफ्नो स्वास्थ्य हेरेरै गर्नुपर्छ जस्तो लाग्छ मलाई मेन कुरा होइन आफ्नो स्वास्थ्य नै ठुलो कुरा हो आफ्नो स्वास्थ्यले सकिँदैन भने बरु कम गर्ने जति सक्दो शरीरले गर्ने अब दुइटै इम्पोर्टेन्ट छ आफ्नो रीतिरिवाज आफ्नो चालचलन पहिल्यै मान्दै आएको धर्म पनि राम्रो मान्दै गर्नुपर्छ तर आफ्नो स्वास्थ्यलाई ख्याल गरेर आफूले कति सकिन्छ त्यही अनुसार गर्नुपर्छ जस्तो लाग्छ मलाई चाहिँ
0: त्यो राम्रो कुरा हो होइन यो यो घटना यो याद आयो मलाई तपाईँको बेत्रापति छ नि जहाँ चाहिँ अहिले चाहिँ यो त्रिशुली त्यसले सङ्गम त्यहाँ चाहिँ श्राद्ध गर्न जान्थ्यो कि यो औँ पुसमा श्राद्ध पुस औँसीमा गर्छन् म पनि गएको थिएँ एकचोटि म पनि उहाँले भने जस्तै ढुङ्गामा चाहिँ टेक्दाखेरि त्यो छाल आएर छ्वापै छोप्दो रहेछ कि मलाई लग्यो त्यहाँ भन्न त्यहाँ साथीहरू चाहिँ त्यहाँ अरू साथी लोकल साथीहरू हुनुहुन्थ्यो उहाँले चाहिँ मलाई तान्दिँदा हाल्नु हो त्यो ढुङ्गा बसेर गरेको होइन ठुलो ढुङ्गा थियो ढुङ्गा बसेर गरेको ल त्यो त्यो छाल त त्यो ढुङ्गामा चाहिँ यसरी चाहिँ ठोकिएर चाहिँ भात्तामा त छोप्दो रहेछ म त भात्दै गइहालेँ नि है त्यसमा चाहिँ उहाँले भने जस्तो आफ्नो स्वास्थ्य स्थिति परिस्थिति हेरेर होइन धर्म गर्नुपर्छ आफ्नो आस्था जोगाउनुपर्छ तर आफूलाई पनि जोगाएर गर्नु पऱ्यो
1: डेफिनेटली डेफिनेटली
0: त्यो भनौँ
1: हजुर अब भने हामी कुराकानीलाई एकछिन थाती राखौँ र अब एउटा गीत सुनाऊ र तपाईँहरू हामीलाई सुन्दै हुनुहुन्छ भने कृपया हजुरलाई केही विषयमा कुरा गर्नु मन छ अथवा गीत रिक्वेस्ट गर्नु मन छ अथवा केही गर्नु मन छ भने कृपया हामीलाई म्यासेज गर्नुहोस् तपाईँहरू कहाँ हुनुहुन्छ कसरी सुन्दै हुनुहुन्छ हामीसँग इन्टरेक्सन गर्नुभयो भने अझै ऊर्जा मिल्नेछ हामीलाई हामी अहिले क्याथरिनको सेकेन्ड स्ट्रिटमा प्रत्यक्ष प्रसारणमा तपाईँहरूसँग जोडिएका छौँ हामी करिब 4 उपस्थित छौँ स्टुडियोमा एकजना नबोले पनि उहाँ चाहिँ हाम्रो यहाँ भिडियो गर्दै हुनुहुन्छ उहाँ चाहिँ टेक्निकली हामीलाई सहयोग गर्दै हुनुहुन्छ र अहिले पनि तपाईँहरूलाई मिठो गीत

होइन उन्तिस वर्ष तिस वर्षमा बच्चा जन्माएको छोरो होइन अहिले 40-40 वर्ष भयो होइन बल्ल बल्ल नाति दिँदैछु हेर चाहिँ समस्या के अनि कतिको त के हुन्छ भने उनी होइन बच्चाहरू चाहिँ हुर्कै पाउँदैन बच्चाले राम्रो शिक्षा दिनुपर्नु पनि स्थित बन्न सक्छ यो परदेश हो फेरि 40-50 वर्ष पुगिसकेपछि बच्चा हेरचाह गर्न सकिन्न मेरो छोरोले अलि मेरो नातिलाई हेर्न गाह्रो भएछ गाडीसम्म जाने कि त्यसलाई हेरेर बस्ने अब दुईजनाको जाने काम हुन्थ्यो पहिला अलि एकजना काम अब हामी पनि दुईजना आउँदा त चारजनालाई पाल्नु पर्ने हो कि भनौँ न हुन्छ हुन्छ उसो होला जस्तो लागेको छ मलाई किन अस्ति बहिनीलाई देख्दाखेरि मलाई त्यो होला हुन्छ

0: अहिले ब्याकग्राउन्ड टकमा हुँदै गर्दाखेरि चाहिँ अहिले लाइभमै चाहिँ तपाईँ यसरी बोल्नु भएको अवस्था आएछ. हामी चाहिँ टेक्निकल गडबडी
1: होइन बहिनी नै भन्छु म है. तर चाहिँ के भनेदेखि चाहिँ बिहे गर्दाखेरि पनि अति मिल्नु एकदम राम्रो जागर गर्नु छ. यहाँ कतिपय साथीभाइहरू चाहिँ काठमाडौँ पारा बिहे गरेर आएर यहाँ डिभोर्स गर्न आउँछ. यहाँ लिभिङ टुगेदर बस्ने अनि फेरि दस्तुर कुद्ने हुनुहुँदैन. एउटा रोज्नुहोस् उसलाई जीवन साथी पाउनुहोस् तर भविष्यसम्म बुझेर गर्नुहोस् त्यो राम्रो हुन्छ कि. काठमाडौँ नेपालमा चाहिँ कस्तो भने अहिले अस्ट्रेलिया भनेपछि यो डिभोर्सको चाहिँ कथा सुना आउँछन्. अमेरिका भनेपछि डिभोर्स कुराहरू हुन्छ कि. धेरै मेरो साथीभाइको छोराछोरीहरू डिभोर्स परेछन् समस्या. एकजना हाम्रो चाहिँ वकिलै हुनुहुन्छ हाम्रो नामचरीको वकिलका छोरा हुनुहुन्थ्यो र हाम्रो साथी पनि एउटा डक्टरै हुन् ज्योतिष डक्टर. उनका छोरा बिहा भयो ल यहाँ आएर डिभोर्स गर्छन् यार होइन मन पर्ने ठिक गरिदियो यहाँको कुरोले उहाँ पनि झगडा के त्यस्तो स्थिति हुन्छ. त्यसमा चाहिँ एकदम बिहे गर्दाखेरि आमा पनि भन्यो भनेर पनि बिहे नगर्नुहोस्.
0: अब यो चाहिँ
1: रहरले पनि बिग्रिन्छ नि राम्रो देखेर एक दुई चार दिन यसो घाँचुघुचु गरेर चाहिँ बुझेर जीवन बिताउनु छ यार. त्यो मैले के गरे हो के मैले पनि विराटमा हुँदाखेरि होइन सर्वसहमा पुगेर घरि अहिले मेरो राम्रो ऊ आइसकेपछि मेरो घर भएको भयो भनौँ न घर भयो. काठमाडौँ घर थिएन पहिला हाम्रो पुरानो घर थियो.
0: अब हजुरको चाहिँ अलिकति प्रेम सम्बन्ध पनि सुनाउनु न त कस्तो भयो.
1: त्यही त भने प्रेम प्रेम गर्नुहोस् जीवन साथी हुने गरी गर्नुहोस्
0: होइन. यो भनाइ कसको सिद्धिनारायण श्रेष्ठको.
1: सिद्धिनारायण श्रेष्ठ होइन
0: महर्जन
1: होइन प्रेम हुनैपर्छ.
0: अब यो चाहिँ तपाईँ सुन्नु न सिद्धिजी तपाईँले थ्याङ्क यू सो मच एकदम राम्रोसँग चाहिँ एउटा बुवाले चाहिँ जसरी चाहिँ आफ्नो छोराछोरीलाई सम्झाउनु पर्ने हो अहिले जो जसले सुन्दै हुनुहुन्छ हजुरको कुरा सुन्दा चाहिँ त्यस्तै लाग्यो होला होइन. एकदम चाहिँ र होइन क्याजुअल्ली होइन इट्स भेरी नेचुरल. अनि अब जस्तै यी दुईवटा ब्याचलरेटहरू हाम्रो चाहिँ कार्यक्रममा उपस्थित छौँ. अब विशेष गरी त हाम्रो चाहिँ जी हाम्रो शङ्करजी उहाँ चाहिँ पेसाले शिक्षक हुनुहुन्छ. उहाँ चाहिँ एउटा टिचर पनि हुनुहुन्छ. अब नेपालमा टिचर अनि अस्ट्रेलियामा टिचर भनेपछि अर्कै किसिमको चाहिँ उहाँको चाहिँ छ टिचरसँग मास्टर साहेब लगाइदियो पिरती भन्छन् के हो भाइ
1: टिचर भनेको त सम्माननीय व्यक्तित्व.
0: अब सुन्नुहोस् है क्याथरिनमा हजुरले भन्नुभयो म त्यहाँ जोड्दैछु अलिकति. अब हजुरले भन्नुभयो प्रेम त हुनै पर्छ भनेर भन्नुभयो. उहाँको प्रेम के छ यो क्याथरिनमा बसेर प्रेम हुन्छ
1: प्रेम त क्यासिन र मेलबर्न भन्दै भन्दैन प्रेमले त
0: ओहो
1: होइन. प्रेमले जहाँ प्रेम हुन्छ त्यहाँ त एकदम अर्कै हुन्छ नि. त्यो खेलाची गरेर खेलाडी खेल खेले जस्तो होइन नि प्रेम भनेर त. मैले भने प्रेम गर्नुहोस् त्यसै गर्नुहोस् दोस्रो जीवन साथी बनाउनुहोस् मैले त्यो भने है. र एकदम ऊ गरेर हतार गरेर यसो गरेर नगर्नु होला
0: होइन.
1: किनकि अन्त केटाहरूलाई त भन्दा केटीहरूलाई समस्या है. यहाँ त अब विदेशमा त केही नहोला तर नेपालमा चाहिँ महिलाहरूलाई समस्या हुन्छ कि. त्यसमा चाहिँ अलिक विचार गर्नुपर्छ है. किनभने हामीहरू चाहिँ सबै थोक मान्नुपर्छ. हामी यहाँ जसोसुकै फ्री भइने पनि नेपाललाई यस्तो आफ्नो रीतिरिवाज समाज छै छ हाम्रो होइन. तपाईँहरूको आमा बुवा हुनुहुन्छ उहाँ पनि यहाँ आउनु चाहनुहुन्छ उहाँहरू आउँदाखेरि पनि उहाँसम्म मान्नुहोस् सबभर चाहिँ सब मिलाएर गर्नु है. प्रेम गर्दा पनि अनुहारमा त हेरेर हुँदैन व्यवहार हेरेर गर्नुहोस्.
0: के जातभात पनि हेर्ने भन्नु खोज्नु भएको
1: होइन होइन. प्रेममा त्यो हुँदैन
0: हजुर.
1: प्रेमले भन्नु मेरो विशेष बानी यहाँ म महर्जन होइन. अब हाम्रो भयो त अरे कहाँको शङ्खसुवाको म बानी यहाँ कहाँ म काठमाडौँको महर्जन भयो त.
0: तपाईँ त कम्युनिस्ट व्यक्तित्व पो हुनुहुन्छ त ऊ जमानामा पनि.
1: त्यो त समाजको कुरा हो होइन, आवश्यकता हो.
0: अनि हाम्रो चाहिँ भाइ एकदमै टोलाउनु भयो यो कुरा सुनेर. भाइ के छ तपाईँको विचार, के के भइरहेको छ? जोकिङ होइन, के सोच्नु भयो?
2: होइन, यसको विषयमा धेरै नबोल्नु राम्रो, तर समय बसे समय आएपछि होला. होइन, सबै चिजको समय आउँछ, जे लेखेको छ त्यही होला. अब या धेरै नबोलाउँ यसको विषय.
0: भगवान्लाई छोडिदिन चाहनुहुन्छ पक्कै पनि, पक्कै पनि. जसरी तपाईँले सजेसन दिनुभयो सबैजना जो पनि सुन्दै हुनुहुन्छ,
2: अनि यो बुवाको कुरामा पनि धेरै सहमत छु म. अलि विकृति धेरै बढ्दो छ, अनि त्यो मलाई के लाग्छ भन्दाखेरि दुइटैको अवस्था बुझेर नै बिहा गर्नु राम्रो हुन्छ. डिसिजन मेकिङमा चाहिँ एकदमै ध्यान दिनुपर्नु. बुवाले एकदम राम्रो कुरा गर्नुभयो, दाइ बुवाको कुरामा चाहिँ म एकदम सहमत छु.
0: आफूले मात्रै हेरेर भएन,
2: हजुर.
0: बुवाको पर्टिकुलर के कुरामा हजुर सहमति हुनुहुन्छ? उहाँले दुई तिनवटा कुरा गर्नुभयो, अब घ्याझ्याक घुचुक दुई तिन दिनको कुरा पनि होइन, फेस देखेर मात्रै हुँदैन भन्नुभयो.
2: अब अवस्था अनुसार के हुन्छ भन्दाखेरि, अब नेपालको सिनेरियो र यहाँको सिनेरियो फरक हुन्छ. होइन, अब कल्चरली तपाईँको अब वेस्टर्न कल्चर, अब यहाँ हामी नेपाली नबुझेको हो कि त्यो पनि जस्तो लाग्छ. होइन, उहाँबाट नेपालको आफ्नो कल्चर बिर्सेर यहाँ फलो गर्दाखेरि पनि त्यस्तो आएको हुनसक्छ. होइन, अब त्यो त अब भरपर्ने कुरा हो, आफ्नो समयमा भरपर्ने कुरा हो. तर बुवाको भनेको अब विकृति बढ्दो छ. होइन, अब धेरै अब बुवाले भनेको छ डिभोर्सको रेट पनि बढ्दो छ. अब त्यो सायद त्यस रिजन होला, तर त्यो मेरो धारणामा चाहिँ अब दुईको मन मिल्नु पऱ्यो, कुरा मिल्नु पऱ्यो. अब त्यही हो, डिसिजन गर्दाखेरि एकदम ध्यान दिनु, प्यासन हुनु पऱ्यो. होइन, धैर्यता सबैभन्दा ठुलो कुरा हो, त्यही भन्छु म त.
0: पक्कै पनि, पक्कै पनि. अब जो जसले हामीलाई सुन्दै हुनुहुन्छ उहाँहरूलाई पनि इन्टरटेन भइरहेको होला बुवाको सजेसन सुन्दाखेरि. अब जो सान्दर्भिक कुरा गर्नुभएको छ, र अर्को कुरा चाहिँ अहिले चाहिँ के भन्ने कुरा आइरहेको छ भन्दा नि शङ्कर भाइ, मैले चाहिँ नेपाल जाँदाखेरि एकदम बर्निङ टपिक, मेबी म चाहिँ यो कुरामा एनालाइसिस गर्न राइट मान्छे नभए पनि, मैले जहाँ पनि सुन्दाखेरि चाहिँ के भयो भन्दा चाहिँ नेपालमा चाहिँ अहिले चाहिँ बिए गर्न नै गाह्रो छ. होइन, जस्तै नेपाल त कस्तो भन्दा चाहिँ म्याच मेकिङ, अब त्यस्तो इन्डियामा जस्तो त्यो अड्डा नै खोलेर बिहे केटी खोज्ने त्यस्तो त होइन नि त. नेपालमा आफ्नो परिवारले बिहे गराउने होइन, यताउता चिन्जानमा इजिली, त्यस्तो मलाई थाहा छैन है नेपालको कल्चर. डेटिङ एपै चलाउने त्यस्तो चाहिँ मलाई थाहा छैन है. तर नेपालमा त आफै खोज्ने अथवा परिवारले खोजिदिने अथवा वरिपरिबाट हुने कुरा हो नि त. तर अहिले नेपालमा त बिहे गर्न एकदम गाह्रो छ भन्ने कुरा आइरहेको छ, यो रियल कुरा हो?
1: होइन, किनभने त्यस्तै बच्चाहरू त होला, तर प्रायः जस्तो मान्छेले अब पढ्नु पऱ्यो. होइन, पहिला पढ्नु पऱ्यो नि, पढ्दा पढ्दै अब ब्याचलर गर्नु जसमा टाइम गइसक्छ, अनि फेरि जाइ खानु पऱ्यो भन्छन्, अनि टाइम हुन्छ, अनि प्रेम गर्ने कहिले उसले समस्या नि.
0: अनि पढ्दा पढ्दै पनि त प्रेम प्रेम गर्ला
1: गर्ने अलिक गर्छन् कि, तर जस त्यो जनरली हुन्छ. अनि पछिल्लो अवस्थामा जारी खाएको भइसकेपछि उमेर गइसक्छ, होइन, आफ्नो उमेरको निवार भर भनौँ न, आफ्नो उमेरको केटा पाउनु गाह्रो हुन्छ, समस्या त्यो हो के. अनि पढाइ अनुसार मिल्नु पर्यो फेरि.
0: अनि अर्को कुरा
1: भन्छ, पढाइ हुन्छ, पढाएको केटा पाउनु गाह्रो हुन्छ, पढाए जस्तो केटी पाउनु गाह्रो हुन्छ, त्यो मिल्दैन नि.
0: अर्को कुरा के छ अरे भन्दा चाहिँ, अस्ट्रेलियामा भएको, अमेरिकामा भएको, युरोपमा भएको मान्छेलाई एकदम सजिलो छ अरे हेर हितेश भाइ. अब के छ अरे भन्दा, सबै केटीहरू चाहिँ विदेशी आउन चाहन्छन् रे आजकल, होइन. अनि नेपालमा भएपछि अब के छ भन्दा, टिभीमा देख्न पाइयो, अब इन्टरनेटमा जे पनि लाइफ देख्न पाइयो, होइन, भनेपछि त्यस्तै लाइफ चाहियो मान्छेहरूलाई. विदेश अब दुःखै गरे पनि विदेशै आउनु पऱ्यो, त्यस्तो किसिमको ट्रेन्ड रहेछ अरे. अनि फेरि अर्को फ्याक्टर चाहिँ बुवा के रहेछ अरे भन्दा चाहिँ, पच्चिस तिस वर्ष अगाडि, अब मानम या नमानम, तर नेपालमा चाहिँ छोराहरू एकदम चाहिँ ठुलो मान्ने त्यस्तो चलन थियो नि त नेपालमा, छोरै हुनुपर्ने भन्ने थियो. त्यतिखेर चाहिँ एकदमै त्यो किसिमको छोरीलाई डिस्करेज गर्ने काम पनि त्यहाँ भयो अरे. भनेपछि अहिले चाहिँ त के छ त भन्दा, बोइजहरूको मात्रा धेरै भयो, गर्ल्स कम भयो भन्ने कुरा बुझ्छ. आई डोन्ट नो, आई जस्ट हर्ड इट फ्रम समबडी, कसैबाट सुने, त्यो हुनसक्छ?
1: होइन, त्यो चाहिँ बोइजभन्दा के गर्ल्स अलिक बढी छन्
0: हो,
1: नभएको होइन, है, जनसङ्ख्याको आधारमा विभाग सबै त्यही छन्, नभएको होइन. तर के भनेदेखि चाहिँ, हो, विदेशमा बसेका केटाहरूलाई चाहिँ महिलाहरूले चाहिँ केटीहरूले भनौँ न बढी आकर्षण गर्छ, तर आकर्षण मात्र भएर भएन कि त्यसमै डिभोर्स बढ्दा हुने भएको छ, किन आकर्षण मात्र आएका छन् नि, प्रेमले होइन, प्रेमले होस् है, म त के भन्छु नि म्यारेज भनेको चाहिँ प्रेमले होस् त्यो अस्थायी ढङ्ग नहोस् राम्रो होस् उनीहरूको जिन्दगीभर चल्नुपर्छ है
2: सही
1: मैले त्यो सोच त्यस्तो के नेपालको होस् अमेरिकाको होस् जहाँसुकैको होस् दुईवटा जात भनेको महिला पुरुष मात्र हुन् उनीहरूको बिचमा हुनुपर्छ अब गर्दै नगर्ने भन्ने कुरा हुँदैन होइन गर्नुपर्छ हुन्छ जस्तो हो नि अहिले हाम्रो चाहिँ यहाँ पनि क्यासेमा पनि हाम्रो बुढा दाइहरू हुनुहुन्छ नि एकल हो कि हुनु त हुनुहुन्छ नि समस्या छ नि त त्यो समस्या त्यो पनि हेर्नुपर्छ नि भोलि
0: पक्कै पनि अब भने हामी अलिकति यो कुरालाई कसरी लिने जस्तै एफएममा यसरी कुरा गरिरहेछौँ होइन तपाईँहरूले अन्यथा नलिनु होला र के छ भन्दा चाहिँ हामी चाहिँ एज मच एज क्याजुअल एज पोसिबल जस्तो हामी बनाउन चाहन्छौँ र पक्कै पनि र भाइ अब तिमी त एउटा टिचर व्यक्तित्व अब के छ भन्दा मलाई जान्न मन लागेको कुरा चाहिँ बच्चाको चाहिँ डेभलपमेन्ट कतिजनाले भन्छन् अब सर्टेन कुरा चाहिँ एउटा एजमासम्म सकिसक्छ लर्निङको एउटा एज हुन्छ त्यसपछि चाहिँ अरू नयाँ कुरा सिक्दैन भन्ने पनि के सुनेको छु मैले के छ यो डेभलपमेन्ट फेज कसरी चलिरहेको हुन्छ के हुन्छ यसको चाहिँ हल्का ब्रिफ केही जानकारी छ
2: एजुकेसनको सिलसिलामा चाहिँ बच्चाहरूको प्राय 0 to 9 इयर्समा चाहिँ कग्निटिभ एकदमै हाई हुन्छ अब सिक्न सक्ने क्षमता एकदमै उच्च हुन्छ 0 to 9 इयर्ससम्म सरी 6 months to 9 इयर्स जस्तै ह्यान्ड्स अन एक्सपिरियन्सहरू एकदम अरू राइटिङ रिडिङ लिट्रेसी न्युमेरिक्सका कुराहरू प्राय बढ्दो उमेरभन्दा 9 वर्षभन्दा माथिभन्दा तल उमेरको 6 महिनादेखि 9 वर्षकोसम्म अलि टिप्न सक्ने बुझ्न सक्ने अलि क्षमता बढी हुन्छ अनि बिस्तारै नबुझ्ने होइन तर बिस्तारै त्यो क्रम अलि छिटो त्यो रेट जति छ त्यो घट्दै जाने जान्छ त्यो चाहिँ डेभलपमेन्ट अनुसार
0: भनेपछि नयाँ कुरा सिक्न चाहिँ सकिन्छ
2: हजुर सिक्न सकिन्छ पक्कै पनि तर त्यो रेट अनुसार जति सिकेको हुन्छ त्यो कम हुन्छ त्यो चाहे घरमा सिकोस् या स्कुलमा सिकोस् त्यो दर चाहिँ घट्छ
0: रेट अफ लर्निङ त्यो रेट चाहिँ घट्छ
2: हजुर
0: पक्कै पनि

अब भने हामी एकछिन कुरा मात्रै कति गर्ने, एउटा गीत पनि सुन्ने कि गीत चाहिँ हाम्रो अब अलिकति मिठो हाम्रो हितेश भाइको रोजाइमा रहेको यो मिठो गीत। हितेश भाइको आज चाहिँ गेटअप पनि चेन्ज भएको अवस्था छ र उहाँ चाहिँ अलिकति रुवा लागेको कारणले चाहिँ कार्यक्रममा बोल्न सक्नुभएको छैन। हाउएभर उहाँ चाहिँ न्यू एनर्जी सहित नेक्स्ट विक आउने बाचा गर्दै हुन् गर्न चाहनुहुन्छ, तर उहाँले चाहिँ एउटा गीत रिक्वेस्ट गर्नुभएको छ, लाली बजार भन्ने मुभी उहाँको फेभरेट हो रे, अनि त्यसपछि त्यो त्यो मुभीको गीतबाट सम्पूर्ण क्याथरिन बासीहरूलाई र एकजना स्पेसल व्यक्तित्वलाई चाहिँ उहाँले चाहिँ रिक्वेस्ट गर्न चाहनुहुन्छ र पक्कै पनि अब भने तपाईँहरूलाई यो मिठो गीत

0: अब भने हाम्रो शङ्करजीले चाहिँ एउटा गीत रिक्वेस्ट गर्न चाहनुहुन्छ. शङ्करजी, तपाईँको गीतको रिक्वेस्ट के थियो?
1: हामी सबैको पुरानो ब्रान्ड सरी ब्यान्ड कान्दारा ब्यान्डको हङकङ पोखरा. धन्यवाद दाजु.
0: यो गीत चाहिँ कसलाई डेडिकेसन गर्न चाहनुहुन्छ?
1: सम्पूर्ण नेपाली क्याथरिनवासीलाई.
0: त्यसपछि हाम्रो लगतै हाम्रो अर्को गीत पनि डेडिकेसन छ र हाम्रो नारायण गोपालको गीत सिद्धि महर्जनजीले चाहिँ रिक्वेस्ट गर्न चाहनुहुन्छ सम्पूर्ण नेपालीलाई. अहिले भने तपाईँहरूको लागि यो मिठो गीत.

0: अब भने हामी कार्यक्रमको अन्तिम अन्तिममा आइसकेका छौँ र जाँदा जाँदै हामीले गीत पनि बजाउनेछौँ भने आजको कार्यक्रम हाम्रो अलिकति यतिकै कुनै फर्मल वेमा नभएर क्याजुअल वेमा कार्यक्रम सञ्चालन भयो. जो जसले हामीलाई सुनेर साथ दिनुभयो उहाँहरूलाई हृदयदेखि नै धन्यवाद. र जो जसले जसरी सुन्नुभयो के गर्दै हुनुहुन्थ्यो कसो गर्दै हुनुहुन्थ्यो उहाँहरूलाई वी क्यानट थ्याङ्क इनफ. र हितेश भाइ अर्को हप्ता उपस्थित हुनेछन् र यसै गरी हामी चारैजना नेक्स्ट विक पनि उपस्थित हुनेछौँ र तपाईँहरूलाई म जाँदा जाँदै हाम्रो सिद्धि महर्जनजीले रिक्वेस्ट गर्नुभएको गीत पनि बजाउन चाहन्छु. सिद्धिजी हजुरको गीत कुन थियो? नारायण गोपालको गीत उहाँले बजाउन चाहनुहुन्छ र तपाईँले के अन्तिममा के भन्न चाहनुहुन्छ?
1: सर्वप्रथम दाई मनोज दाजुलाई धन्यवाद मलाई इन्भाइट गर्नुभएकोमा. अनि जाँदा जाँदै सम्पूर्ण श्रोता भाइबहिनीहरूलाई पनि धन्यवाद. हामी क्याजुअली नै कुरा गरिरहेको थियौँ, केही भुलचुक भयो भने माफ गरिदिनु होला. गुड नाइट भन्न चाहन्छु. धन्यवाद.
0: तपाईँको आगामी हप्ता आगामी दिन शुभ रहोस्. तपाईँहरूलाई शुभरात्री. अब भने नारायण गोपालको सिद्धि महर्जनजीले सम्पूर्ण क्याथरिनवासीहरूलाई रिक्वेस्ट गर्न चाहनुहुन्छ. उहाँले केही मिठो बात गर भनेर चाहिँ प्रेमी प्रेमिकालाई विशेष गरी चाहिँ डेडिकेसन गर्न चाहनुहुन्छ र थ्याङ्क यू सिद्धिजी फर कमिङ एन्ड थ्याङ्क यू हितेश भाइ एन्ड एभ्रीबडी थ्याङ्क यू सो मच.